0: ازيكم يا خوريا انا كنت كده نام ده نيجي تعالوا مي مي فوسنكا فوسنكا تو واخ زي بدك ايه دكتور
1: ده فوسنكا ده تو مي ده غتي اهولي ده تو فوسا اهولي وده وارني كمان بوني ده تو اهولي انا كتوكا
0: ده ورا هيجام جت ده مي نكتو واه دكا نيت انا كتا غلو تم ور بودا مي لو حاسف مي تي ده نكتو جه باك كان كان كان نيت تعالوا مي راجه اتك مال سي مني وت مي دس كلو ودار اي ده تو
1: ते राज्य के बड़े बैंक उदाहरण के मल्लफा को खुद समालोचन निरीक्षोती में हर देता
0: मैं आरोप में दें ब्रेकिंग न्यूज़ से इत्तो मैं कड़ी के बाद आया रो अनुगत का ब्रेकिंग न्यूज़ से नेंग हिंद में से खबर तो होते जैसे मैं फोह खबर कहाँ मालूम में ना मिफाह करो ने राज्य बड़े बैंक उदाहरण के मल्लफा को खुद समालोचन निरीक्षण में से रे इंगे तो रे damwaro degar tiriha hame khud samalo ti datta tenalo me medu wakisa kum baladan medu kinatta mosun lafa kolwen khaso tega uda aratiwe ingeto me alun me e kamuge mawdumatis baladan datta
1: a de muhim khabar ten e bahuri den iya ki minwan dos kam guma ki ga minwan dwa hakulun huri muhim khabar ten huri datta algon men den hendunu hati ke khabar ga wes e ge itrun nosta ku wes ba onna ne ba e gadita algon me khabar to ge surhi ta kha tafsil ta gin istemun da
0: ہے مالون میں اے بہ کرو کل لاف میہ حساب دان حکمت بہنگ تا
2: حکمت کے پاس کامیاب نو تا مول مسک تے کرے وے ہمے کنے گت کی تیما کرا مسک دے کے لو بیو سٹیو جابز
0: Steve Jobs ke warang ge ta warang ibrahit bhai edo en wan Steve Jobs ke de alo menge mi jeelu ga technology kan kam tene khaso ti alo ne menge gole phone ge ta mi warab bodo badal ke nai warang ane go ta Vishnu thon war creative efle de ta Steve Jobs ke
1: ebe flag warang hikmet teri bonu me mi bonu ma ki kura komme kam vesinge ta kura komme masakate deki ves lobi wanama e masakate ki ekan kura majbur wegin kura bore kanu wane e hama gamas ma war bodu te daka wegin de to shakir
0: ehme komme kamiyabi ge maugasinge ta gonji huma na kamiyabi ya demika dati etak kamaka hingama je etak kam ves mika kan kam tere hum nana kan ehne ves emi ek kura kamaki wara loibbae ki wara shawgae ki kura hitum kura kam kam vejja den e haisabun ekam ek kujirun talli bigin daane waga detta wara ani gote ibrahit den gata den misal dan nona ma ti ten komme ve flak ki komme smasakate korwa be flan gata ehme korwa kamen ei komme hen kuran jehigen gata den hama tedwegen wara en ka gut ka loka mu kam gus kura kam kan e bolu wara kura hitum shauga ekiga kuraka mekkama adashe erum e haisamu ekamega kurelun takalli meene datta
1: Steve Jobs ke mi bunumum mi deengule message ki wazifa enwata masakkaten ikhtiyar kurayru gwis ei hamai kani aamdaniyen hodan kuraka makannu hada ekamaki timage hitaruhun lobiwa kamakan hedun gemi furata mesta datta
0: de mi inga to aamdani libewata masakkanu kurash kenu masak kurin jena aamdani libewotan eya ekweki ei hamai kani aamdaniye kura masakkaten nune lobing kura hetum shauga ek kura kam ek detta dawarang eta higam warang ibrister bhe detta
1: hikmat ke bahafa mosuma dimay dama detta mi har gadin hagadi 17 minute medge maulu gal kan me wahaka dakkamun dani kummad mustame bina kuruma kureweni kun kamen heye e wahak ta hissa ko de wal gun me number ki 334 sumeng hai sumeng hai psm me amedir ko stibe funanna note kureweni ge to
3: mosum